اب محملیو ہے جی آمن ہارا. پرم پتا پرماتما کی اپار کرپا سے اگر ہم یہ جان لیں کہ پرماتما کی یاد کیسے نرنتر بن سکتی ہے, ہم پرمیشر کو کبھی بھی نہ بھولیں, تو یہ بات سچائی ہے کہ ہم اپنے جیون میں ہی اپنے مرنے کو سوار لیں گے. مرنا اسی کا ہی سوارا جاتا ہے جو اپنے جیون میں اپنے آپ ہی اپنا مرنا سوار لے. کیا معلوم ہمارے مرنے کے بعد ہمارا مرنا کوئی سوارے گا یا نہیں. ہمیں تو ایسا چاہیے ہم آپ خود ہی پرماتما کی یاد میں کھو کر ہم اپنے جیتے جی اپنے مرنے کو آپ سوار لیں. ایسا ہمیں گیان جو پراپت ہوا ایسے لگتا ہے ہم شریر لے کر اور اس کی وکاس کے اوپر تو جی رہے ہیں, لیکن ایسے لگتا ہے شریر کی اور سے تو جی رہے ہیں لیکن آتما کی اور سے مر چکے ہیں. کیسا جیون ہوگا جس کے جیتے جی آتما تو مر جائے لیکن شریر کا وکاس نرنتر جاری رہے. اور پوچھنے والے ہمیں پوچھتے ہیں یہ کیسے ہو سکتا ہے, کسی کی آتما مر جائے اور اس کا شریر نرنتر وکاس میں ہو, اس کا پرمان ملتا ہے. جب ہم ایک بارک کو چھوٹی اوستھا میں دیکھتے ہیں وہ گر پڑتا ہے, اس کے سر پر چوٹ لگ جاتی ہے, اس چوٹ لگنے سے اس کی بدھی کام نہیں کرتی, اس کی بدھی کا کام نہ کرنے سے وہ بھلے اور برے کی پہچان نہیں کر سکتا, وہ ہنسنے اور رونے کی پہچان نہیں کر سکتا اور کھانے پینے کی پہچان نہیں کر سکتا. اس کے نزدیک اس کے ماں بھی ہو اور اس کا پتا بھی ہو اس کی پہچان نہیں کر سکتا, لیکن یہ تو بات سچ ہے اس کے شریر کا وکاس تو نرنتر جاری رہتا ہے. کچھ مہینے کا تھا کچھ سالوں کا ہو گیا, کچھ سالوں کا تھا کئی سالوں کا ہو گیا, اب تو جوانی بھی چلی گئی بوڑھا ہو گیا, لیکن جو اس کے گرنے سے اس کی بدھ کام نہیں کرتی وہ ابھی بھی اتنا
बूढ़ा होकर भी वो भले और बुरे की पहचान नहीं करता, लेकिन किसी भी आयु में वैद्य मिल जाए, अच्छा डॉक्टर मिल जाए, उसकी औषधि से जे अगर उसकी बुद्धि काम करने लग जाए किसी भी आयु में, वो ऐसे लगेगा शरीर के विकास के बूढ़ा होकर भी अब तो पहचानने लगा है भला क्या है बुरा क्या है, अच्छा क्या है माड़ा क्या है, और अपने संबंधियों को मित्रों को पहचान कराने से पहचानता है। ऐसे ही हमें लगता है कि हम आत्मा की ओर से तो मरे हुए हैं, लेकिन शरीर का विकास निरंतर जारी है। हम खा भी लेते हैं, पी भी लेते हैं, हंस भी लेते हैं, सो भी जाते हैं, खाना पीना हंसना सोना, लेकिन हमें मौत भूल गई है, बिसर गया है मरना। जब मरना बिसर गया तो खसम भी बिसर गया। खसम विसार खुआरी कीनी त्रिग जीवन नहीं रहना। जब भले और बुरे की पहचान नहीं, ऐसे लगता है आत्मा की ओर से मरने के कारण हम इंसान होते हुए भी इंसान नहीं है। इंसान में जो इंसानियत है उसको पहचानते नहीं। बख्शिश हो जाए, ऐसा सतगुरु मिल जाए, पारब्रह्म की कृपा से वो परमेश्वर के नाम, परमेश्वर के शब्द की कृपा से हमारी मरी हुई आत्मा को जीवित कर दे, हमारी आत्मा पुनर्जीवित हो जाए, तब हम हर जी माता हर जी पिता को पहचान लेंगे। आखो वाहिगुरु, हमारी आत्मा पुनर्जीवित हो जाए चाहे किसी भी आयु में, हम सत और असत को पहचान लेंगे। हम अपने आप से देख लेंगे इंसानियत क्या है, मूर्खता क्या है, परमात्मा ने हमें क्यों भेजा, हमें क्या करना चाहिए और क्या कर रहे हैं। आज के पितृ शब्द में भक्त कबीर जी फरमाते हैं, देखना मुझे तो सतगुरु मिल गए, मुझे तो आत्मक जीवन देने वाला मिल गया, अब मोहे मिलियो है जीवामन हारा, मेरी आत्मा मर चुकी थी। देखना प्रभु ने अपार कृपा की, मुझे सतगुरु मिला दी, सतगुरु ने अपार कृपा की, मुझे नाम की औखध दे दी, राम नाम औखध दिया एका लेव लाई, अब तो बिरती जुड़ गई। राम नाम औखध दिया, नाम की औखध मिल गई, दवाई दे दी, ऐसा राम नाम की औखधि ने काम किया कि हमारी आत्मा जीवित हो गई, पुनर्जीवित हो गई, अब पहचान हो गई। जब पहचान हुई तो हम समझे मैं ना मरबो, मैं ना मरो, मरबो संसारा, अब तो हम नहीं मरेंगे, अब तो
जन्म मरण का गेड़ नहीं पड़ेगा। भक्त नामदेव जी भी बोले, पाछा बोहर ना आवन पावो। ये संसार के लोगों, मैं आपको बताता हूं, अब मैं जन्म मरण के गेड़ में ना आऊंगा, क्योंकि मुझे एक औषधि मिल गई। अमृत वाणी काटते उचरों आत्म को समझाऊं, मुझे अमृत वाणी मिल गई। उस अमृत वाणी की शक्ति से मैं दावा कर सकता हूं, अब मैं जन्म मरण के गेड़ में नहीं आऊंगा। अब आवागमन का गेड़ मिटा दिया है हमने। आज भक्त कबीर जी भी बोलते हैं, मैं ना मरूं, अब मैं आत्मिक मौत नहीं मरूंगा, मरेगा संसार। क्यों मरेगा? क्योंकि ऐसा संसार मर मर जाते जिन राम ना जाने। ये मर रहा है, देखो शरीर करके मर रहा है और आत्मक की ओर से भी मर रहा है। ये आत्मक तौर पर मर रहा है, मरने का कारण क्या है? शरीर तो मरेगा ही मरेगा, जिसने जन्म लिया उसने मरना है। पर देखो ये तो आत्मक तौर पर मर रहा है, मरने का कारण क्या है? मर मर जाते जिन राम ना जाने। सारे जीवन में रमे हो राम को, परमात्मा को जाना ही नहीं, उसको याद नहीं किया। जिसने परमात्मा को बिछार दिया उसने तो बिछड़ना ही बिछड़ना है। उसका था बिछोड़ा बेमुख हुए राम ते, लगन जन्म बिजोग होगा। अब भक्त कबीर जी और सुनाते हैं, कहते देखना जब मुझे पूर्ण सदगुरु मिले, प्रभु की अपार कृपा से मुझे ये मालूम हो गया। क्या? देखना मुझे मेरी अम्मा याद करे, मुझे मेरी मां याद करे, तो मैं मां के पास जाऊंगा। जब मां के पास जाऊंगा मां मुझे प्यार करेगी, क्या मैं मां के पास रोकर जाऊंगा? अजय ये मेरे घर से बुलावा आ जाए, मेरी मां का मेरे पिता का, आप मुझे भेजेंगे? आप भेजने वाले मुझे रोकर भेजेंगे? ये कैसे होगा? मैं अपने घर जा रहा हूं अपनी मां के मिलने के लिए, अपने पिता के मिलने के लिए, आप रोकर क्यों भेज रहे हैं? मैं रोकर क्यों जाऊं? ऐसे लगता है आप अपने अपने घर से यहां आ गए बैठ के, बहुत अच्छा हुआ आप आ गए, ये भी अच्छा है आप बैठ के। क्या आप बैठे रहेंगे, अपने अपने घर वापस नहीं जाएंगे, बैठे रहेंगे? जब अपने अपने घर जाओगे क्या रोकर जाओगे? क्या अपने घर रोकर जाते हैं? यहां पर बैठे हैं, हमारे घर से कोई बुलावा आ जाता है, आपको घर बुलाया है, क्या आप नहीं जाएंगे? किसी समय भी आ सकता है, क्या आप रोकर जाएंगे? यहां बैठने वाले आपको भेजने के समय रोएंगे? नहीं। ऐसे लगता है कि हम सब, आप सब निरंकार से घर से आए हैं, परमात्मा के घर से आए हैं, हमारा घर वो है, ये नहीं संसार नहीं है। अखो भाई, हमारा घर परमात्मा का घर है, वहां से आए हैं संसार में, संसार में हम बैठ गए, जिसको हम जीवन मानते हैं, क्या बैठे रहेंगे?
کتنی دیر بیٹھو گے؟ آخر کار تو جانا ہی ہے، کیا بیٹھے رہیں گے؟ اپنے گھر نہیں جائیں گے؟ کسی سمے بھی بلاوا آ سکتا ہے، کیا جائیں گے نہیں؟ جی اگر اپنے گھر جانا ہی ہے پھر رو کر کیوں جانا ہے؟ یہ بھیجنے والے ہمیں رو کر کیوں بھیجتے ہیں؟ جب ہم سنسار میں آئے انہوں نے شہنائی بجائی، ودھائی دی، جب ہم پرمیشر سے اپنے پرم پتا سے وچھڑ کر آئے انہوں نے ودھائی دی، شہنائی بجائی، جب ہم اپنے پرم پتا کے گھر جا رہے ہیں اے ہمارے گھر میں ہی روتے ہیں۔ چاہیے جی ایسا پورن سدگرو کا اپدیش، پورن سدگرو کی سکھیا گرہن کر لیں، میں گرو کی حضوری میں یہ بات دعوے سے کہہ سکتا ہوں، جب ہم جائیں گے یہ تو روتے روتے ہی رہیں گے، رونے والے تو روتے ہی رہیں گے، لیکن پرماتما کی درگاہ میں، پرماتما کی حضوری میں ہمارے جانے پہ شہنائی بجیں گی، وہاں پر بدائی ہوگی، وہاں پر شہنائی بجے گی۔ ایسے ہی بھگت کبیر جی بولے، آخو بھائی کرو کہ اور موئے کیا سوگ کریج ہے، دوسروں کے مرنے پہ آپ سوگ کرتے ہیں، کیا بھول گئے ہم نے بھی مرنا ہے؟ تو کیجے جو آپن جی جائے، جی ہم نے بھی مرنا نہیں، ہم نے مرنا ہے، آخر کار تو ہم بھی مریں گے، مرنے کی بات تو سچائی ہے نا، یہ تو کسی کو بھولنی نہیں چاہیے۔ جب ہم مریں گے تو بولنے والے بولے تھے کیا رو رہے ہیں، رونے والے کیا رو رہے ہیں، یہ تو رونے سمے یہ بھی بولتے ہیں آپ کیوں مر گئے، آپ کی جگہ ہم مر جاتے، آخو بھائی کرو، لیکن کوئی آج تک مرا ہے؟ پیر ہوئے گنسار سمالے کو موئے کو مرے نہ مویا نالے، آج تک کو مریا؟ بولنے والے سب بولتے ہیں آپ کیوں چلے گئے، ہم چلے جاتے، لیکن کوئی مرا نہیں۔ پتروانی میں بولا پوت بھائی پاتی جائے رو میں کو موئے نا کوئی مرے نا مویا نال، پیر ہوئے گنسار سمالے، رونے والے تو روتے رہیں گے پر جنہوں نے پورن سدگر کی سکھیا کو مان لیا ان کو درگاہ کے جانے کا راستہ مل گیا۔ آخو بھائی کرو، میں بینتی کروں گا یہ بات دھیان میں رکھنا ہے، ہمیں جو جیون ملا ہے یہ ایک راستہ ہے، منزل نہیں۔ آخو بھائی اس بات کو سمجھنا ہے، ہمیں جو جیون ملا ہے ایک منزل پہ جانے کا راستہ ہے، منزل نہیں۔ دم اس کو ہم منزل سمجھ لیں گے تو بڑھتے قدم وہاں ہی رک جائیں گے، آگے نہیں بڑھیں گے۔ یہ بات جی اگر سمجھ لی کہ جیون ایک راستہ ہے، یہ بات بھی سمجھ آئے گی، کیا جو آپ جیون میں راستہ بنا لیں گے اس راستے میں نرنتر چلیں گے مرنے کے بعد بھی وہی راستہ ہوگا۔ آخو بھائی یہ بات سمجھ لیں، جو بھی آپ نے راستہ بنا لیا جیون میں
یہ اس راستے پہ آپ چلتے رہے مرنے کے بعد وہی راستہ ہوگا۔ یہ بات سچائی ہے۔ پھر ہمیں جیون کیوں ملا؟ جیون کس لیے ملا؟ پربھو کی پراپتی کے لیے۔ جے پرماتما پرم پتا کی پراپتی کے لیے جیون ملا، جے ہمارے جیون میں راستہ بھی پربھو کی پراپتی کا مل جائے، ہم اس راستے میں چلیں۔ پرماتما کی پراپتی کا ایک ہی راستہ ہے، پربھو کی صرف صلاح، پربھو کی وڈیائیاں، ایک ہی راستہ ہے۔ تو نہیں، پرماتما کی صرف صلاح ہی ہمیں وسماد کے کر لے جاتی ہے، وسماد کا کار ہمیں واہگرو کے کر لے جاتا ہے۔ جی اگر ہم جیتے ہی جیون میں ہی مرنے سے پہلے ہم پرماتما کی صرف صلاح کا، پرماتما کی وڈیائیوں کا راستہ اپنا لیں گے، اس راستے کو نرنتر جاری رکھیں گے، تو میں سچ کہتا ہوں جب ہم مر جائیں گے، شریر مر جائے گا، ہمیں شریر مرنے کے بعد وہی راستہ ملے گا جس راستے پہ چل کر ہماری جوت اس جوت میں لین ہو جائے گی۔ ایک بات اور سمجھ آتی ہے، ہم شریر کو جتنا مرضی پال لیں، اچھا بڑھیا بنا لیں، اچھا سوار لیں، موٹا کر لیں، تازہ کر لیں، آخرکار اس کی یاترا کہاں تک ہے؟ شمشان کاٹ تک، اس سے آگے نہیں۔ ہمیں شریروں والے آخرکار شمشان کاٹ لے جائیں گے، مردہ گھاٹ میں لے جائیں گے، لیکن اچھا ہو جی ہم شمشان کاٹ پہنچنے سے پہلے پہلے، اے شریر کو شمشان کاٹ پہنچانے سے پہلے پہلے من کو بھگوان کے کاٹ لے جائیں۔ جیتے جی من کو بھگوان کے کاٹ لے جائیں، بات بن جائے گی۔ دیکھنا، شریر بھی اپنے آپ نہیں جاتے مردہ گھاٹ میں، دوسرے شریر شریر کے مرنے کے بعد اس کو لے جاتے ہیں۔ جے شریر شریر کے مرنے کے بعد اس کو شمشان کاٹ لے جاتے ہیں، تو من بھی بھگوان کاٹ جا سکتا ہے جے گرو کے شبد کی اپار کرپا سے، اس کی کمائی سے ہم من کو مار لیں، اور گرو کی شبد کی کمائی ہی من کو بھگوان کاٹ لے جائے گی۔ ایک بات اور، پرم پتا پرماتما نے موت بنائی ہے، لیکن اپنے لیے نہیں، اپنی رچنا کے لیے۔ پرم پتا پربھو نے جنم بنایا ہے، لیکن اپنے لیے نہیں، اپنی سرجنا کے لیے۔ ایسے معلوم ہوتا ہے کہ پرماتما کے گرہ میں نہ تو جنم ہے نہ موت ہے۔ جی ہم جیون جیتے ہی گرو کی شبد کی اپار کرپا سے من کو بھگوان کاٹ لے جائیں گے، وہاں پر نہ جنم ہے نہ مرن ہے۔ ہم جیتے جی ہی دعویٰ کر لیں گے، اب تو ہم جنم مرن میں نہیں آئیں گے، کیونکہ مجھے اب موہے ملیو ہے جیون ہر۔ اب موہے ملیو ہے جیون ہر، سارے بولو، اب موہے ملیو ہے جیون ہر، اب موہے ملیو ہے جیون۔ ایک بات اور کہہ کر میں شبد کو سمجھنا ہے، اس شبد کو سنا کر۔ جب صبح ہوتی ہے،
आप भी उठते हैं। संसार के जीव सुबह होते खुशियां मनाते हैं, ऐसे लगता है पंछी भी पशु भी अपनी अपनी बोली से बोलते हैं, ऐसे लगता है सूरज की किरणों का प्रकाश एक खुशियों का संयोग लेकर आया है। लेकिन एक याद और है जो एक याद में डूबी हुई है, वो बोलती है क्या हुआ हमारे जीवन का एक दिन और कम हो गया। देखना जो सुबह आई थी अब नहीं आ सकती, जो कल बीत गया बीत गया, जो आज दोपहर बीत गई बीत गई, हम उसको वापस नहीं ले आ सकते। हमारा बचपन गया जवानी भी चली गई, हम उसको वापस नहीं ले आ सकते, वापस कभी नहीं आवेगी। वो जहाज एक वियोग में डूब गई, पर ये देखा एक तो याद वियोग में है, हमारे जीवन का एक दिन कम हो गया, अब क्या होगा, एक एक कर कम होता जा रहा है, दिन ते पहर पहर ते घड़ियां आवत कटे तन छीजे। पर यह भी देखा जिन्होंने सुबह होती खुशियों का संयोग समझा, खुशियों को संयोग तो समझा, लेकिन उस दौड़ में शामिल हो गए जिसमें पदार्थों की दौड़ लगी हुई, विकारों की दौड़, वासनाओं की दौड़, मंदे कर्मों की दौड़, सब दौड़ रहा है। ये जितना जीव है सुबह होते ही अपने अपने वासनाओं के अपने अपने विकारों के जाल में बंधा हुआ, उन साधनों से बंधा हुआ उधर दौड़ रहा है। ये ऐसे लगता है इनके तो जन्म की बाजी हार ली है। आखो भाई गुरु, ये तो हार गए हैं, इन्होंने जन्म की बाजी हार गई, ये हार चुके हैं, ये ऐसे जुआरी हैं जो ऐसे पदार्थ रतन पदार्थ जन्म को जुए में हार गए। इनके बारे तो ये बोला मेरे सतगुरु ने, ये तो खुशियां का संयोग मानते थे, लेकिन हुआ क्या, इनको तो जन्म जन्म का वियोग मिल गया। बेमुख हुए राम ते लगन जन्म बीजो, पर उधर क्या हुआ, जो वियोग में डूबे हमारे जीवन का समा कम होता जा रहा है, वो तो परमपिता प्रभु की याद में डूब गए। उस याद में समो गए, वो तो परमपिता को भूलते नहीं, उस रास्ते पे अपने आप को चला लिया जिस रास्ते पे जीवन जीते ही मैं मर जाती है, मेरी मर जाती है। ये जीवन जीते मैं मर जाए मेरी मर जाए, समझ लेना वो कभी भी नहीं मरते। आखो भाई गुरु, मरते वो हैं जिन्होंने मैं नहीं मारी, मेरी नहीं मारी, वो तो जीवन जीते ही मर जाते हैं। जीवन का तो लक्ष्य ये है, जीवन हम उसको ही मानते हैं जिस जीवन के बाद मौत ना हो। आखो भाई, शरीर मर सकता है लेकिन जीवन नहीं। आखो भाई, जे शरीर के साथ जीवन ही मर गया वो जीवन ही नहीं। वो कहता है हमें तो उस याद में डूबना है, समा कम है, क्या पता कितने दम है कि नहीं, समा तो बहुत कम है। एक लखु नाम का सेवक था,
بہت لگن سے سیوا کرتا تھا، بھوکھوں کو پرشادہ چکاتا، آرام کرنے کے لیے چھاؤں بھی دیتا، سیوا بھی کرتا۔ ایک مہاتما آئے، لکھو کی سیوا دیکھی اور بولے، ہے لکھو بھائی، آپ کے میں جو لگن ہے، جو سیوا کی تنی ہے، یہ کیسے پراپت ہوئی؟ آخو بھائی، ارے لکھو بھائی، یہ کیسے پراپت ہوئی؟ لکھو بولا، ہے مہاتما، مجھے ایسا احساس ہوا کہ ہم دو چار دنوں کے پرونے ہیں، کیا پتا دو چار دن میں مر جائیں گے، تو سیوا ہی کر لیں۔ اس کی اس پتنی سے پوچھا، ارے بھائی، آپ بھی سیوا کرتے ہیں، آپ کو یہ لگن کیسے پراپت ہوئی؟ کہتے، مجھے ایسا احساس ہوا کہ شاید ہم دو چار پیر کے پرونے ہیں، پتا نہیں دو چار پیر جینا ہے کہ نہیں۔ بیٹی سے پوچھا، چھوٹی سی بالکا سے پوچھا، آپ کو کیسے لگن لگی؟ کہتے، مجھے احساس ہوا، ایسا احساس ہوا کہ اگلا دم آئے گا کہ نہیں آئے گا۔ مہاتما بولے، ہے لکھو، ہم سمجھ گئے، آپ تو ابھی پربھو کے ملاب سے لاکھ کوسوں دور ہیں، آپ کی اس پتنی سو کوسوں دور ہے، پر آپ کی پتری تو بہت نزدیک ہے۔ وہ تو بات سمجھ گئی، ہم آدمی ہاں ایک دمی، آخو بھائی، آپ کیا ہو؟ آدمی۔ جمے کو پوچھے، آپ کیا ہیں؟ ہم یہی بتائیں گے، ہم آدمی ہاں ایک دمی، ایک دم کے، دیکھنا اگلا دم آئے گا، آوے گا کہ نہیں آوے گا، ہمیں معلوم نہیں، آخو بھائی، ہم آدمی ہاں ایک دمی۔ جنہوں نے ایسا سمجھ لیا، اس پید کو جان لیا، انہوں نے تو ویجوگ سے پھر پرماتما کے سنجوگ کی یاترا کر لی، آخو بھائی، اس ویجوگ میں ڈوبے تھے، ہمارا سما کم ہو گیا، لیکن اس ویجوگ میں ڈوب کر، ایسی یاد میں ڈوب گئے، ان کو تو پرماتما کے ملاپ کا سنجوگ مل گیا، ویجوگ سے سنجوگ کی یاترا شروع ہو گئی۔ اب ہمیں سمجھاتے ہیں، آخو بھائی، کیسے سمجھاتے ہیں؟ آؤ شبد پڑھ لیں، بھگت نام دیو جی کا اچارن کیا ہوا کیویں کہتے ہیں۔